0: اپنے خوشی کے لمحات کو یادگار بنائیں۔ آئیکون ایونٹ سپیس میں شادی، مہندی، ریسپشن، برتھ ڈے پارٹیز، کارپوریٹ ایونٹس، غزل اور قوالی نائٹس یا کسی بھی تقریب کے لیے 3 خوبصورت اور شاندار ہالز ہیں، جہاں 1200 تک گیسٹس کی بھرپور مہمان نوازی کر سکتے ہیں۔ تمام حلال ڈشز پاکستانی شیف کی نگرانی میں روایتی ذائقوں کے ساتھ تیار کی جاتی ہیں۔ ان ہاؤس سٹیجنگ، آڈیو ویژول سسٹم، 10 پروجیکٹر سکرینز، مکمل ٹیکنیکل سپورٹ کے ساتھ 6887 ڈکسی روڈ مسز آگا۔ information and booking call Mr. Alam 437-425-2500 aur Brompton mein Queens Manor Event Center 2 Auction Lane Brompton. For more information call 416-814-3600. الکرم جیولرز، اگر آپ کو دبئی اور مڈل ایسٹ جیسے زیورات کی تلاش ہے تو اب آپ کو دور جانے کی بالکل ضرورت نہیں، آج ہی ہمارے مسیساگا رجوے کے اسٹور پر تشریف لائیے۔ الکرم جیولرز، جہاں آپ کو ملیں گے سونے کے بہترین کنگن، کڑے، جھمکے، ہار اور سونے کے بہترین سیٹس۔ شادی ہو یا مہندی یا کوئی بھی فنکشن، آپ کی پسند کے تمام زیورات آپ کو ہمارے اسٹور پر موجود ملیں گے۔ آج ہی وزٹ کیجیے الکرم جیولرز، 3465 پلاٹینیم ڈرائیو، یونٹ 99، مسیساگا۔ 9058280009 9058280009۔ یو لاگ ان ہو alkaramjewelers.ca۔ الکرم جیولرز۔ آج کی بدلتی دنیا میں کینیڈا میں ڈاکٹر اور لائر کے ساتھ ساتھ فائنینشیل ایڈوائزر کا ہونا بھی بہت ضروری ہے۔ کیا کسی ایمرجنسی میں آپ اور آپ کی فیملی سروائیو کر سکتے ہیں؟ آپ اچھی انکم کماتے ہیں لیکن بچت نہیں ہوتی، آپ اسٹیٹ پلاننگ کے بارے میں کیا جانتے ہیں؟ اسی طرح آپ کی انکم تو کم ہے لیکن ٹیکس بہت زیادہ دیتے ہیں، کیا آپ کے انویسٹمنٹ کی گروتھ اچھی ہو رہی ہے یا پھر نہ ہونے کے برابر؟ اگر ایک بھی سوال کا جواب واضح نہیں تو آپ کو ضرورت ہے ایک اچھے فائنینشیل پلانر کی۔ کیئر انشورنس اینڈ فائنینشیل لمیٹڈ کے عارف شیخ اور ان کی ٹیم آپ کے ان معاملات میں آپ کو پروفیشنلی گائیڈ کریں گے۔ عارف شیخ آف کیئر انشورنس اینڈ فائنینشیل لمیٹڈ ایٹ 416-722-1111 یا لاگ ان ہو careinsurance.ca فار کیئر یو ٹرسٹ۔
1: جی جناب، کیئر انشورنس سے جناب عارف شیخ صاحب اب ہمارے ساتھ ہوا کریں گے۔ ہم یہ پروگرام آپ کو ریگولرلی جو ہے آپ تک پہنچایا کریں۔ جیسے پروگرام آپ نے ایڈ میں سنا کہ ڈاکٹر اور لائر کے ساتھ ساتھ فائنینشیل پلانر بھی بہت ہی ضروری ہے آج کل کی زندگی میں۔ کیئر انشورنس، آپ ان پہ ٹرسٹ کر سکتے ہیں، دے کیئر فار یور فیوچر۔ آپ نمبر نوٹ کر لیں 416-722-1111، کیئر انشورنس ڈاٹ سی ان کی ویب سائٹ ہے۔ اور جناب عارف شیخ صاحب جو ہیں ایکٹیولی 2008 سے اسی بزنس میں ہیں، اور سی ایف پی ہیں، سی ایل یو ہیں، سی ایچ ایس ہیں، اور یہ سرٹیفائڈ فائنینشیل پلانر ہیں۔ فائنینشیل انڈسٹری میں ان کا بڑا نام ہے فار دا ویری لانگ لانگ ٹائم، 2008 سے اب تک تقریباً آپ دیکھ لیجئے کہ 18 سال سے، اور ہزاروں لوگوں کو جو ہے اس حوالے سے وہ گائیڈ کر چکے ہیں۔ کیئر انشورنس ڈاٹ سی اے پہ جا کے آپ مزید ڈیٹیل بھی لے سکتے ہیں۔ آج فرسٹ پروگرام ہمارا، ریگولرلی ان شاء اللہ پروگرام آپ کے لیے کریں گے۔ ہمارے ساتھ موجود ہیں، خوش آمدید کہیں گے۔ عارف شیخ صاحب السلام علیکم۔
2: جی وعلیکم السلام بٹی صاحب، آپ کے تمام سننے والوں کی خدمت میں بھی السلام علیکم، گڈ ایوننگ۔
1: بہت شکریہ۔ تھوڑا سا کیونکہ آج فرسٹ ہمارا پروگرام اس حوالے سے ہے، تو کیئر انشورنس اینڈ فائنینشیل لمیٹڈ جو پہلی دفعہ لوگ اگر سن رہے ہیں، ویسے تو سب نے سنا ہوگا، تو کیا ایکچولی آپ سروسز دیتے ہیں، کیا کرتے ہیں کیئر انشورنس اینڈ فائنینشیل لمیٹڈ؟
2: بٹی صاحب دیکھیں، ابھی آپ نے بتا ہی دیا انٹروڈکشن میں کہ 2008 سے ہم نے آغاز کیا تھا میں نے سروسز کا، اور آج ابھی آپ نے بتایا کہ جو فائنینشیل پلاننگ یا اس سے ریلیٹڈ فیلڈ کے جو تینوں ہائیسٹ ڈیزگنیشن ہیں وہ الحمدللہ
1: آپ کے پاس
2: لے کے چل رہا ہوں، میرے پاس ہے۔ اور ایک میں بتاؤں، ہم ان سم کیسز تھرڈ جنریشن آف کلائنٹ کو سرو کرنا شروع ہوگی۔ اب جب ہم فائنینشیل پلاننگ کی بات کرتے ہیں تو لوگ ہم سے پوچھتے ہیں، ہماری فلاسفی بڑی سمپل سی ہے، اٹ از ناٹ اباؤٹ نمبرز، یہ اٹ از اباؤٹ یور لائف، آپ کی فیملی کی لائف، آپ کی لائف اور آپ کے فیوچر کے بارے میں، اور یہ کام ہم کر رہے ہوتے ہیں۔ میں نے اوور دا لاسٹ 18 ایئر یہ بات نوٹ آتے اس ملک میں پتا چل گیا تھا کہ جی لائر دین ڈاکٹر کے ساتھ آپ کو ایک فائنینشیل پلاننگ بھی چاہیے۔
1: بالکل ٹھیک،
2: ہم نے یہ جو پورا سسٹم بنایا اس کو ہم نے ون ونڈو فائنینشیل سولوشن کے طور پہ تیار کر دیا۔ یہاں پر یہ ہے کہ ہم فیملی سے بھی بات کر رہے ہوتے ہیں، انڈیویجول سے بھی ہے، اور ایسے بزنسز جو کہ سیلف امپلائڈ بزنسز ہیں ان کو جہاں فائنینشیل نیڈ کی ضرورت ہے تو ہم ان کے لیے بھی کام کر رہے ہوتے ہیں۔ تو ہم نے ساری چیزوں کو ایک جگہ پر، اس کی اگر بگر پکچر دیکھیں یوں سمجھ جائیں کہ انشورنس، انویسٹمنٹ، ریٹائرمنٹ، اسٹیٹ پلاننگ، ٹیکس پلاننگ اور بہت ساری ادر فائنینشیل نیڈ جو ہیں، جب آپ کو ان کی ضرورت پڑتی ہے تو ان تمام जो ये जो डिफरेंट पीसेज हैं उसको हम एक जगह जोड़ के आपके लिए कोऑर्डिनेटेड स्ट्रेटेजी डिजाइन कर देंगे।
1: बिल्कुल ठीक होंगे,
2: ये है बेसिक कॉन्सेप्ट ऑफ फाइनेंशियल प्लान।
1: बिल्कुल ठीक है जनाब, नंबर नोट कर लीजिए, कोई भी इन्फॉर्मेशन चाहिए हो आप कॉल कर लीजिए, फॉर श्योर कॉल बैक करेंगे 416-722-1111 416-722-1111 careinsurance.cn की वेबसाइट। अच्छा, अक्सर लोग जो है फाइनेंशियल प्लानिंग से मुराद लेते हैं कि इन्वेस्टमेंट है, इन्वेस्ट करना है, ये कितने हद तक दुरुस्त है, क्या है मतलब? अक्सर लोग अब सोचते हैं फाइनेंशियल प्लानिंग भी आप इन्वेस्टमेंट करें या कुछ इस किस्म का मामला करें, क्या हकीकत?
2: बिल्कुल ऐसा नहीं है, बिल्कुल ये एक मिथ है जो क्रिएट हो जाती है, लेकिन ऐसा नहीं होता। फाइनेंशियल प्लानिंग जो है वो तो आपको देखें, लेट मी गिव यू सिंपल बुलेट के बारे में बताऊं आपको कि आपको अपनी और अपनी फैमिली का फ्यूचर, फाइनेंशियल फ्यूचर जो है वो कैसे प्रोटेक्ट करना है, आपको अपनी वेल्थ को कैसे प्रिजर्व करना है, आपने कब रिटायरमेंट लेनी है ये फैसला आपने करना है, फाइनेंशियल प्लानिंग है। ये कहां लिखा हुआ है कि आपने हर हाल में 65 एज में जाकर रिटायर होना है, आप 58 में रिटायर हो, आप 60 में रिटायर हो, आज प्लान करें और फिर अपने वो वक्त जो है अपने बच्चों के साथ अपनी जिंदगी को एंजॉयमेंट में लगाइए। आपने कैसे टैक्सेस को मिनिमाइज करना है, अननेसेसरी टैक्सेस जो आप दे रहे हैं उन्हें कैसे कम कर सकते हैं,
1: ठीक,
2: आपने कैसे अपनी एसेट को जिंदा रहते हुए जब आप इस दुनिया में मौजूद हैं और अपने जाने के बाद अपनी फैमिली को किस इफिशियंट वे में ट्रांसफर करना है, ये प्लानिंग करनी है आपने।
1: सही।
2: आपने अपनी सेकेंड जनरेशन के लिए या उससे आगे की जनरेशन किए या जहां पर आपके इस तरह की लाइफ है, कॉम्प्लेक्स लाइफ है, एक शादी है, दो शादी है, बच्चे हैं, पहली बीवी से बच्चे हैं, पहले हस्बैंड के बच्चे हैं, कोई चीजें ये इसमें आप कैसे चाहते हैं कि मेरे जाने के बाद मेरी वेल्थ एप्रोप्रिएटली ट्रांसफर हो जाए, ये प्लानिंग है।
1: ठीक हो गया।
2: मेरा बिजनेस है तो उसके अंदर मेरा पार्टनर है, मैं चला गया, मेरी फैमिली उसके साथ पार्टनर नहीं रहना चाहती,
1: सही है,
2: तो फिर मेरी फैमिली को पैसे कैसे मिलेंगे, ये प्लानिंग है। तो आपने करना क्या है कि आपने लोगों को और उनकी जरूरतों को मिलाकर एक जगह लिया, फाइनेंशियल प्लान।
1: वेरी राइट। 416-722-1111 416-722-1111 पे आप प्राप्त कर लीजिए। आपसे मेरी गुफ्तगू रहती है, बहुत सारी चीजें हम देखते हैं। आप, मैंने देखा आपका जो है स्टेट प्लानिंग पे बड़ा एम्फेसिस है, क्यों, इसकी क्या वजह?
2: अच्छा, हमने नोट किया ओवर द पीरियड, जितने इतने साल हो गए काम करते हुए, तो मैंने ये नोट किया कि जब लोग इस दुनिया से चले जाते हैं तो उन्होंने इस तरह की प्लानिंग नहीं की होती है, पीछे फैमिली बहुत बुरे तरीके से मसाइल में आ जाती है। और ये भी मैं आपको बताऊं कि लोग समझते हैं कि जी अमीर होंगे तो हम शायद इस तरफ जाएंगे। आम हालात में जब लोग इस दुनिया से जाते हैं, उन्होंने अपनी चीजों को ऑर्गेनाइज नहीं किया होता है, तो फिर उनकी जो वेल्थ होती है उसका आप देखें, आई हैव अ सिचुएशन जहां पर लोग डेथ होगी, पता चला अकाउंट फ्रीज हो गया, जिसके अंदर पैसे पड़े हुए थे, अब फैमिली की एक्सेस ही नहीं उस मनी पे जो कि उनके फैमिली के कोई बड़ा जो है वो छोड़ के चला गया था।
1: बिल्कुल ठीक हो गया।
2: अगर आपने स्टेट प्लानिंग की हो, अच्छा फिर ये किसको आप क्या देना चाहते हैं, किस तरीके से रखना चाहते हैं, आप चाहते हैं, मैं कुछ छोटी सी मिसाल देता हूँ, मियां बीवी हैं, आगे बच्चे हैं
1: जी,
2: लेकिन मियां बीवी को ये नजर आ रहा है कि जमाना चेंज हो रहा है, हो सकता है हम दोनों में से किसी एक की डेथ हो जाए, तो शायद बच्चे दूसरे रहने वाले को, जिंदा रहने वाले को उस तरीके से ना संभाले,
1: ठीक,
2: यहाँ स्टेट प्लानिंग कर लें आप, आपके यहाँ जो सर्वाइविंग स्पाउस है उसकी जिंदगी के लिए आप ऐसी तैयारी कर दें कि आपके जाने के बाद उसके लिए मसाइल पैदा नहीं होंगे, बल्कि उसके बच्चे उसको साथ लेके चलेंगे, क्योंकि आपने स्टेट प्लानिंग कर दी थी। इसलिए मैं बार बार इस बात पे, अच्छा एक और भी हम समझते हैं सिर्फ मेन स्ट्रीम के लोगों के लिए स्टेट प्लानिंग है, बट साहब ये मेरे और आपके कल्चर के लिए भी उतनी ही जरूरी है जितनी बाकी लोगों,
1: क्योंकि लोगों अक्सर का ख्याल है कि वेल्दी पीपल है उनको स्टेट प्लानिंग करनी चाहिए, मतलब जो बहुत अमीर है, ऐसा नहीं है। ओके,
2: बिल्कुल ऐसा नहीं। हमारे पास ऐसे लोग हैं जो कि बिल्कुल हैंड टू माउथ टाइप की सिचुएशन में आते हैं, शायद उनके पास एक घर है, छोटी सी कोई चीजें हैं, उनको भी हम ये, और ये कोई कॉस्टली मैटर नहीं होता, इन सम केसेस शायद इसको शायद आपको $50 या $100 कॉस्ट हो रही हो, लेकिन करें, इसके बारे में सोचें और अपनी चीजों को प्लान कर लें अपनी जिंदगी के अंदर, ताकि आसानियां पैदा हो जाए आपके जाने के बाद। और स्टेट प्लानिंग सिर्फ यही नहीं है कि आप जब दुनिया से जाएंगे तो आपकी चीजें, आप जिंदगी में रहते हुए भी स्टेट प्लानिंग करनी है, क्योंकि आपने जब रिटायर होना है तो उस वक्त भी आपको इन चीजों की जरूरत।
1: 416-722-1111 416-722-1111। अच्छा, एक चीज क्या मतलब, आज आप कहते हैं कि एक लिसनर को एक चीज क्या करनी चाहिए, अगर आज वो करता तो क्या करे एक चीज?
2: بڑا مشکل سا سوال ہے, لیکن میں یہ سمجھوں گا کہ اگر آپ نے آج سے کوئی چیز کا آغاز کرنا ہے, کوئی ایک چیز کرنی ہے, تو وہ لکھنا شروع کر دے کہ کیا چیزیں میری زندگی میں ٹھیک ہیں اور کیا چیزیں ٹھیک نہیں ہیں. اگر آپ آج سے صرف ایک ہم بات کر رہے ہیں کہ اگر میں یہ لکھنا شروع کروں کہ اف سم تھنگ ہیپن ٹو می ٹمارو, کل اگر میرے ساتھ کچھ ہو جائے تو کیا میری فیملی اس کے لیے تیار ہے.
1: صحیح.
2: اگر آپ کے پاس اس سوال کا جواب نو ہے تو پھر آپ کو فوری طور پہ آغاز کر دینا چاہیے بات چیت کا اپنے فائنینشیل پلانر سے, یار واٹ اف آئی ایم ناٹ دیئر ٹمارو, تو میری فیملی کیا ان کے ساتھ کیا ہوگا, آپ کو شاید پتا بھی نہیں کہ ان کے ساتھ کیا ہوگا.
1: بالکل ٹھیک.
2: تو بھائی اس کا بس ایک چیز آج جو آپ نے کرنی ہے وہ اپنے آپ سے ایک سوال کرنا ہے, وہ یہ ہے کہ خدا نخواستہ اللہ سب کو لمبی عمر دے کہ اگر میں آج یا کل اس دنیا میں موجود نہیں ہوں تو از مائی فیملی ریڈی, اور کیا ہوگا ان کے ساتھ, کیا میرے پاس سوال کا جواب ہے, یہ آپ نے آج کرنا.
1: 416-722-1111 پہ آپ کوئی بھی مشورہ لینا چاہیں کر سکتے ہیں. اچھا, بعض کو لگتا ہے کہ ہم کافی کما رہے ہیں لیکن پھر بھی اپنی فائنینسنگ کے بارے سے انشور ہوتے ہیں, مطلب اس کا کوئی حل ہے کوئی؟
2: مطلب اس کے بارے میں پتا کیا ہوتا ہے, آپ پیسے تو بہت کما رہے ہیں کیونکہ آپ اپنی فیلڈ میں ماہر ہوتے ہیں, آپ جو بھی کام کر رہے ہیں اس میں آپ بہت ماہر ہیں, بٹ یو آر بیڈ وتھ یور منی, آپ کو اپنے پیسے کی مینجمنٹ نہیں آ رہی. اچھا, اب یہ اسی طریقے سے کیونکہ آپ کا کام نہیں ہے, ٹھیک ہے, مجھے شاید اپنی ہیلتھ کی مینجمنٹ نہیں آ رہی کیونکہ میں ڈاکٹر نہیں ہوں, تو میں اپنے ایکسپرٹ کے پاس جاتا ہوں کہ جناب مجھے کیا ایکسرسائز کرنی چاہیے, کیا کھانا چاہیے, کیا نہیں کھانا چاہیے, یہ پلاننگ کی نا. تو آپ پیسے تو بہت کما رہے ہیں کیونکہ یو آر اے ویری گڈ, یو آر اے ڈاکٹر, یو آر این انجینئر, آپ کسی فیکٹری میں کام کرتے ہیں, آپ گاڑی چلاتے ہیں, آپ ٹرک چلاتے ہیں, 18 گھنٹے کام کرتے ہیں, پیسے تو جمع کر رہی ہے, لیکن پیسے کی مینجمنٹ آپ کو جب نہیں آئی, آپ کو یہ معلوم ہی نہیں چلا کہ میں نے انکم, سیونگ, انویسٹمنٹ, ٹیکسز, ان سب کو اسٹرکچرڈ کیسے کرنا تھا, کیونکہ آپ یہ کر نہیں سکے تو وہ جو پیسہ آپ نے کمایا بھی وہ بیسیکلی کیا ہو جاتا ہے, وہ آپ سے ڈرین آؤٹ ہو جاتا ہے, آپ کو سمجھ نہیں آ رہی ہوتی کیونکہ جہاں پہ آپ سیو کر سکتے تھے آپ نے کیا نہیں.
1: ٹھیک,
2: آپ کو یہ لگتا ہے کہ منی میٹر جو ہے وہ اسٹریس فل ہے, میں سمجھتا ہوں کہ منی میٹر سپورٹیو ہوتے ہیں.
1: بالکل ٹھیک ہو گیا.
2: اچھا, میں اس کو اس نظر سے دیکھتا ہوں, فائنینشیل پلاننگ جو ہے وہ آپ کی زندگی, ہم کیا سمجھتے ہیں کہ وہ کوآرڈینیٹڈ اسٹریٹجی لے کے آئے تاکہ جو پیسے آپ کما رہے ہیں وہ آپ کے لیے گرو کرے بجائے اس کے وہ آپ کو اس کی وجہ سے اسٹریس آ رہی ہے.
1: بالکل ٹھیک ہو گیا. 416-722-1111 آخری سوال یہ ہے کہ ملینز آف کینیڈینز جو ہیں ان کو سمجھ ہی نہیں آ رہی ایک فائنینشیل سسٹم کی, مطلب کبھی آر ای ایس پی, آر آر ایس پی, آر آئی ایف, ٹی ایس ایف اے, تو یہ چیزیں اس کے دماغ میں ہی چلتی رہتی ہیں, اس کو یہی ہیمر ہوتی رہتی ہے مختلف ایڈز میں بھی اس میں بھی, تو وہ یہ بھی تو ایک مسئلہ ہے نا
2: بچے صاحب. جب میں آیا تھا نا 1995 میں آیا تھا, تو اس وقت مجھے آتے ہی اندازہ ہوا کہ بینکس میں گئے, اپنا اکاؤنٹ کھولے, جہاں جاب شروع کی تو انہوں نے کہا یہ آر ایس ٹی کر لو, تو تھوڑا سا پڑھنا شروع کیا, جاننا شروع کیا. ایک بات میں آپ کو کہتا ہوں, اور یہ میں بہت ہزار دفعہ کہہ چکا ہوں, دنیا کا جو بیسٹ فائنینشیل سسٹم ہے نا وہ کینیڈا کے اندر ہے, کیونکہ یہ پیپل بیسڈ ہے, یہ لوگوں کی ضرورتوں پہ سامنے رکھ کے بنایا گیا. جو بھی چیز گورنمنٹ آف کینیڈا نے آپ کو دی ہے, کسی بھی گورنمنٹ نے, وہ کوئی بھی گورنمنٹ تھی, ابھی آپ نے چند نام لیے میں اس میں بڑھا دیتا ہوں, آر آر ایس پی, آر ای ایس پی, آر ڈی ایس پی, ٹی ایف ایس اے, لیرا اکاؤنٹ, ریف اکاؤنٹ, یہ فرسٹ ٹائم ہوم سیونگ, فرسٹ ٹائم ہوم بائر پروگرام, یہ سارا کچھ جو ہے نا وہ لوگوں کے لیے ڈیزائن کیا گیا ہے. لیکن میں یہ کہہ رہا ہوں جہاں ایک طرف دا بیسٹ فائنینشیل سسٹم ان دا ورلڈ وہ کینیڈا میں, لیکن ایٹ دا سیم ٹائم دس از ون آف دا موسٹ کمپلیکس اینڈ کمپلیکیٹڈ سسٹم.
1: بالکل صحیح.
2: آپ نے اور یہ چیزیں با خدا آپ نے اپنے بچوں کو, اگر آپ جیسے فرض کریں آپ کے بچوں نے, گورنمنٹ نے کیا خوبصورت آپ کے لیے ایف ایچ ایس اے بھی بنا دیا اور آپ کے لیے فرسٹ ٹائم ہوم بائر اکاؤنٹ بھی بنا دیا, لیکن آپ کو بتانے والا کوئی ہو کہ جناب $50-50 جمع شروع کرنا کر دے, یہ کیسے کام آئے گا؟ لیکن چونکہ یہ بہت ساری ڈفرینٹ چیزیں, ان کے نام سن سن کے ہم تنگ آ جاتے ہیں. اچھا میں بتاؤں, ہمارے میں سے کئی لوگ ان میں سے چیزوں کو یوز کر رہے ہوتے ہیں. مثال دیتا ہوں, آپ نے بچہ پیدا ہوا, کوئی آپ کو ملا, اس نے کہا جی آر ای ایس پی کر لے, آپ نے $50-100 سے شروع کر دی وداؤٹ پلاننگ, سوچے سمجھے بغیر کہ یہ جو میں کر رہا ہوں یہ مجھے بعد میں کیا فائدہ دے گا. دوسرا, آپ بینک میں گئے, بینک میں ٹیلر کھڑا تھا, اس نے کہا کیوں نہ آپ ہر مہینے اپنے اکاؤنٹ میں سے $50 ٹی ایف ایس اے میں ڈالنا شروع کر دیں. आप अगर ये करेंगे तो आपको हम 2 महीने की बैंक के चार्जेस छोड़ देंगे, आपने वो भी शुरू कर दिया।
1: सही।
2: अच्छा आप ये करते चले, लेकिन आपके चूंकि आप ये हेयर एंड देयर इधर उधर ये चीजें लगी हुई है,
1: पता नहीं
2: आपको फायदा नहीं हो रहा।
1: बिल्कुल।
2: अगर ये सारी एक जगह पे कोऑर्डिनेटेड वे में आ जाए तो मैं बताऊं, मैं आपके सामने, आप हम और आप तो बड़े पुराने दोस्त हैं।
1: जी जी।
2: जिंदगियों में सुकून सिर्फ इसलिए होता है कि जब आप इन तमाम चीजों को कोऑर्डिनेट करके एक जगह पे लाके जब लेके चलते हैं, ये सिर्फ ये चीजें आपकी आसानी के लिए बनाई गई हैं, इनका इस्तेमाल करने का नुकसान कोई नहीं है, फायदा ही।
1: बिल्कुल ठीक है। ऑलराइट जनाब, आज तो क्योंकि इंट्रोडक्टरी प्रोग्राम था आरिफ शेख साहब, और हम होपफुली नेक्स्ट प्रोग्राम्स में जो प्रोडक्ट बाय प्रोडक्ट जो है वो से बात करेंगे ताकि लोगों को सवाल समझ आ सके। थैंक यू वेरी मच।
2: बिल्कुल, आपने, मैं आपकी यहाँ से बात कर रहा हूँ, हम एक एक प्रोडक्ट को ले लेंगे, हर जो सर्विस के नाम लिए उनको ले लेंगे, और फिर हम आपको आहिस्ता आहिस्ता उनके बारे में समझाना शुरू करेंगे कैसे आपके लिए काम करें। बहुत शुक्रिया।
1: थैंक यू वेरी मच। बहुत शुक्रिया। अगले प्रोग्राम में आपसे बात करते हैं। थैंक यू मदन सामीन, ये इंट्रोडक्टरी प्रोग्राम था और बहुत ही इंपॉर्टेंट है जो फाइनेंशियल प्लानिंग है, तो अगर कोई इंफॉर्मेशन चाहिए अभी आप कॉल कर लीजिए, कॉल बैक आपको जरूर करेंगे 416-722-1111 416-722-1111 केयर इंश्योरेंस एंड फाइनेंशियल लिमिटेड, केयर इंश्योरेंस डॉट सीन की वेबसाइट है। एक ब्रेक लेंगे और उसके बाद आपकी लाइव कॉल देंगे। स्टे ट्यून।
3: Our loan and credit card bills keep piling up. We have no money to pay them with our limited income.
4: I'm afraid we are going to go bankrupt and lose our house, business and all assets. Is this why we immigrated to Canada?
5: Jab koi baat bigad jaye.
6: Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
7: Adab, main aap sabko tahe dil se daawat dena chahti hoon Sham-e-Rikhta mein. Sham-e-Rikhta, Rikhta Foundation का एक खास ऑडिटोरियम कॉन्सेप्ट है। ये सिर्फ एक शो या कॉन्सर्ट नहीं, बल्कि उर्दू के हुस्न, उसकी तहजीब और उसकी रूह के साथ गुजारी हुई एक यादगार शाम है। 19 सितंबर, लिविंग आर्ट सेंटर, मिसिसागा। बुक योर टिकट्स ऑन टिकट मास्टर।
8: अपने मकान की नेक्स्ट मंथ क्लोजिंग है, कुछ सोचा है टीवी और अप्लायंसेस कहाँ से लेने हैं?
9: हाँ, ब्रैम्पटन टीवी एंड अप्लायंसेस, जहाँ स्पेशल सेल चल रही है, टीवी, फ्रिज, वॉशर, ड्रायर, किचन रेंज हुड, माइक्रोवेव, सारा कुछ मिल जाएगा बहुत ही रीजनेबल प्राइस पे।
8: सेल तो अब चल रही है पर हमें चाहिए नेक्स्ट मंथ।
9: आज के रेट हम लॉक भी करवा सकते हैं।
8: दैट्स वंडरफुल।
9: वहाँ से सेल फोन और इंडिया भेजने के लिए 220 वोल्ट का सारा सामान भी मिल जाएगा।
8: ब्रैम्पटन में ये कहाँ पे है?
9: ऑन बोवे हेड, जस्ट वेस्ट ऑफ मैक्लॉगलिन। टेलीफोन 905-450-2822 or visit BramptonAppliances.ca.
10: Sirf Mortgages. That's Rajiv Talwar, the Mortgage Superstar. Mortgage residential, low ya commercial, for customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho. Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of leading edge mortgage experts, 905-819-1001 905-819-1001. License number 12374.
11: SSR Auto Service, 921 Pape Avenue, Southeast Corner of Pape and Martimore. Har kisam ki gaadiyon ki journal aur electrical repair ke liye tashreef laiye. Oil change, tire change, lights repair, brakes, suspension, muffler service, engine services. Iske alawa safety inspection, 3D laser alignment ke saath saath new aur used tires bhi available hain. Drive through maintenance aur namaz ki sahulat bhi. Mia Ashraf Saab ya Nabeel Ashraf Saab se raabta kijiye 416-466-8782 416-466-8782. Toronto mein 23 saal se 24/7 khulne wali wahid shop SSR Auto Service, 921 Pape Avenue.
12: आवाज वो जादू सा जगाती हुई आवाज, आवाज जो रूह के तारों को छेड़े। जी हाँ, ये आवाज है उस्ताद राहत फतेह अली खान और शाह जमान खान की, जो आ रहे हैं आपके शहर टोरंटो में एट प्रेस्टीजियस स्कोशिया अरेना ऑन 27 सितंबर, संडे 7 PM. फॉर टिकट्स लॉग ऑन टू ticketmaster.ca. फॉर मोर इन्फॉर्मेशन कॉल वाजिद मलिक 416-827-3333. ऑफिशियल मीडिया पार्टनर रेडियो पाकिस्तान टोरंटो एंड Toronto 360 TV, presented by True Sound Live.
13: गया था।
14: ये है राजधानी राजधानी राजधानी।
15: इस रक्षाबंधन राजधानी लेकर आए हैं भाई बहन एंड ब्लेसिंग्स गिव अवे। जीतो इलेक्ट्रिक स्कूटर, प्लेस्टेशन 5, डायसन एयर रैप, निंटेंडो स्विच, रेबान मेटा ग्लासेस और भी बहुत सारे एक्साइटिंग प्राइजेस।
16: राजधानी की किसी भी लोकेशन पर विजिट करें, परचेज करें 12 से 29 अगस्त तक। QR कोड स्कैन करके अपनी इन्फो और एंट्री सबमिट करें।
15: 26 लोकेशंस अक्रॉस कनाडा।
17: फॉर मोर इन्फॉर्मेशन विजिट rajdhanisweets.ca।
18: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
1: Radio Pakistan Toronto CMR 101.3 FM स्टूडियो में रابطے के नंबर 416-593-0003। एक अहम जो वाकया जो है वो जो देखने को मिला आज, जिसको बहुत ज़्यादा मीडिया पर नहीं, सोशल मीडिया पर उसकी काफ़ी डिटेल है, या ज़ाहिर है वो न्यूज़ ऐसी होती है उसको जिस तरह मर्जी हर बंदा अपनी मर्जी के मुताबिक जो है उसको इस्तेमाल कर रहा है। सरहद यूनिवर्सिटी है इस्लामाबाद में, कैंपस है उसका इस्लामाबाद में, उसमें एक फौजी ऑफिसर

0: अपने मकान की नेक्स्ट मंथ क्लोजिंग है, कुछ सोचा है टीवी और अप्लायंसेस कहाँ से लेने हैं?
1: हाँ, ब्रैम्पटन टीवी एंड अप्लायंसेस, जहाँ स्पेशल सेल चल रही है, टीवी, फ्रिज, वॉशर, ड्रायर, किचन रेंज और माइक्रोवेव, सारा कुछ मिल जाएगा बहुत ही रीजनेबल प्राइस पे।
0: सेल तो अब चल रही है पर हमें चाहिए नेक्स्ट मंथ।
1: आज के रेट हम लॉक भी करवा सकते हैं।
0: दैट्स वंडरफुल।
1: वहाँ से सेल फोन और इंडिया भेजने के लिए 220 वोल्ट का सारा सामान भी मिल जाएगा।
0: ब्रैम्पटन में ये कहाँ पे है?
1: ऑन बवे, जस्ट वेस्ट ऑफ मैक्लॉगलिन। टेलीफोन 9054502828 और विजिट ब्रैम्पटन appliances.ca।
2: सहजा केरला आयुर्वेदिक हर्बल कंसल्टेशन सेंटर, जहां केरला वैद्या रत्ना पीवी राज, जो कि खानदानी वैद्य हैं, नबज देखकर जड़ी बूटियों से इलाज करते हैं। बेशुमार मरीज उनकी हर्बल दवाओं से शफायाब हो चुके हैं। अस्थमा, एलर्जी, स्किन प्रॉब्लम्स, कमर या घुटनों का दर्द, आर्थराइटिस, हेयर प्रॉब्लम, गैस प्रॉब्लम, अल्सर, लेडीज प्रॉब्लम, वेट लॉस, सोरासिस और सारी बीमारियों का इलाज करके उनका जड़ से खात्मा करते हैं। ब्रैम्पटन और स्कारप्रो दो लोकेशन से आपको सर्व कर रहे हैं। कॉल कीजिए 6478711
3: स्कूल ऑफ इस्लामिक लेगेसी कनाडा SILC। यहाँ ऑनलाइन और इन पर्सन क्लासेस का आगाज हो गया है। 4 साल से लेके बड़ी उम्र तक के बच्चे और मर्द खवातीन इन क्लासेस में एडमिशन ले सकते हैं, जिसमें उर्दू लैंग्वेज क्लासेस, सिस्टर्स फिका क्लासेस, अरेबिक लैंग्वेज क्लासेस और किरत नशीद क्लासेस शामिल हैं और ऑल जेंडर एंड ऑल एजेस ग्रुप आर वेलकम। बहुत ही नॉमिनल फी है और अगर कोई अफोर्ड नहीं करता तो कोई फीस भी नहीं ली जाती। मजीद मालूमात के लिए तारिक गौरी साहब से राब्ता करें 416-953-3984 स्कूल ऑफ इस्लामिक लेगेसी कनाडा।
4: जी हाँ, स्कूल ऑफ इस्लामिक लेगेसी कनाडा। जो इस्लामी तालीम है ये हमारा फ़र्ज है कि अपने बच्चों तक जो है पहुँचाए, उनका हक भी है क्योंकि यहाँ पे वो एटमॉस्फेयर ही नहीं है जो बैक होम में होता था, तो आप ही को उनके लिए कोशिश करना है और इन कोशिशों में जो पेश हैं वो स्कूल ऑफ इस्लामिक लेगेसी कनाडा है। तारिक गौरी साहब और उनकी टीम फॉर द वेरी लॉन्ग टाइम, मोर देन डेकेड जो है ये काम कर रहे हैं। सैटरडे संडे इनकी क्लासेज हैं, ऑनलाइन क्लासेज होती हैं। 4169533984 आप देखे नंबर है। हमारे साथ तारिक भाई मौजूद हैं, खुश आमदीद कहेंगे। तारिक भाई अस्सलाम वालेकुम।
5: जी वालेकुम अस्सलाम मुफ्ती साहब, आपको भी और आपके तमाम सामईन को अस्सलाम वालेकुम।
4: बहुत शुक्रिया, मैं हमेशा मुबारकबाद देता हूँ आपको। जो बीड़ा आपने उठाया है ये बहुत कम है और यहाँ पे एक किस्म का आप कह लीजिए आप वो सर्विसेज प्रोवाइड कर रहे हैं जो शायद बहुत ही कम लोग प्रोवाइड करते हैं। और मैं तो ये कहता हूँ कि हमारे बच्चों का ये हक है कि उनको इस्लामिक एजुकेशन मिलनी चाहिए, तो थोड़ा सा स्कूल के हवाले से, कोर्सेज के हवाले से हमारे सुनने वालों को बताइएगा।
5: जी बहुत शुक्रिया और मेरा ख्याल है आपके आपके सामाइन हर साल ये मैसेज हम रेगुलरली आपके साथ कई सालों से शेयर कर रहे हैं और सुनते भी हैं। और हमारा 13वां एकेडमिक ईयर अल्हम्दुलिल्लाह इस साल मुकम्मल हुआ और इस साल सितंबर 12 से हम अपना 14th एकेडमिक ईयर फिर शुरू करने जा रहे हैं। रजिस्ट्रेशन आर ओपन, आप हमारी वेबसाइट विजिट कर सकते हैं SILC.ca, वहां जाके हमारा फॉर्म है आप फिल कीजिएगा, वी विल गेट द इंफॉर्मेशन। और आप डायरेक्टली मेरे नंबर पर मैसेज कर सकते हैं, टेक्स्ट कर सकते हैं 4169533984। इंशाल्लाह आई विल डायरेक्टली गेट इन टच विद यू। आपको कोई क्वेश्चन है, कंसर्न है, आई वुड लव टू आंसर दैट। इसके अलावा जो जरूरत के हिसाब से आपने बात की, देखें चाहे आपके बच्चे किसी भी उम्र के हिस्से में हो, इस्लामिक एजुकेशन की जरूरत और वो माहौल, वो सोच, वो फिक्र हर एक की हमेशा रहती है।
4: बिल्कुल,
5: यूं नहीं है कि हम अगर यूनिवर्सिटी चले गए तो वी डोंट नीड दैट एजुकेशन एनीमोर। ये तो एक ऐसा ताल्लुक है अपने रब की जात से, अपने प्यारे नबी की जात से। बल्कि आज तो बहुत प्यारा दिन है, 12 रबीउल शरीफ का दिन है, आका की मोहब्बत, आपके दीन से मोहब्बत, यकीनन ये हम सबका खास है, ईमानी है, हमें लाजमी तौर पर। और स्कूल जो आपने भी अर्ज किया कि जो सर्विसेज हम प्रोवाइड करते हैं उसमें खवातीन की भी फिका क्लासेस अलग होती हैं, उसमें बच्चों के जो इस्लामिक एकेडमिक क्लासेस अलग हैं, बच्चों की खराब नशी की क्लासेस अलग हैं। सो वी आर एड्रेसिंग प्रीटी मच लाइक एवरीथिंग व्हाट कम्युनिटी नीड्स टू ग्रो कलेक्टिवली एज अ फैमिली अल्हम्दुलिल्लाह। तो मेरी सिर्फ यही गुजारिश है आपको सुनने वालों से कि अपने बच्चों को, आपकी बच्चे की उम्र 4 साल ऑनवर्ड, किसी भी उम्र के हिस्से में हो, अगर वो इस्लामिक स्कूल जाते हैं बाकायदा फुल टाइम इज ग्रेट, اگر نہیں تو یہ آن لائن ہمارا فرائیڈے سیٹرڈے سنڈے ہمارا اسکول ہے, کلاسز ہیں ہر سطح پر, ہر عمر کے بھائی بہنوں کے لیے, بچوں کے لیے, سب کے لیے ہے. جیسے آپ نے عرض کیا 25,000 اس سال ہم نے اس کی, پچھلے سال 20,000 پر منتھ تھی, اس دفعہ 25 رکھی ہے, وہ بھی جو بآسانی مینیج کر سکتے ہیں. ادر وائز ہمارا ڈے ون سے 14 سال سے موٹو یہی رہا ہے کہ دینی تعلیم ہر بچے کا پیدائشی حق ہے, مالی پریشانی اس کی راہ میں رکاوٹ نہیں ہونی چاہیے. ہمارا سارا اسٹاف والنٹیئرلی کام کر رہا ہے, ہم خود یہ سارے سروسز دے رہے ہیں والنٹیئرلی. مقصد یہی ہے کہ خدا نہ خواستہ یہ نہ یہ بزنس ہے نہ ایسا کسی کی مالی منفعت کا یہ کام ہے, کہ صرف اور صرف ہمارے بچوں کے لیے ہم نے الحمدللہ 14 سال پہلے کی کاروائی اپنے تئیں اللہ کی رضا سے شروع کی اور اللہ پاک نے اسے برکت دی. اور ابھی بھٹی صاحب اس سال ہمارے 1300 سے زیادہ بچے گریجویٹ ہو چکے ہیں
4: الحمدللہ,
5: ٹھیک ہے نا. اور ہمارا جو اسٹاف ہے لگ بھگ 25-26 افراد پر مشتمل, وہ تقریباً ہمارے گریجویٹس ہی ہیں الحمدللہ, جو یہاں سے فاضل ہوئے ہیں, فارغ ہوئے ہیں, وہی پڑھا بھی رہے ہیں. اور آن لائن تو ہم جہاں جہاں بھی میسج پاس آن کر سکیں, اگر ان پرسن آپ کے لیے پاسبلٹی نہیں ہے, مثال آپ نہیں آ سکتے, تو آن لائن تو آپ جہاں سے بھی ہیں یو کین گیٹ ان ٹچ ود اس. ہماری سیٹرڈے سنڈے آن لائن کلاسز بھی, اور ہمارے پاس تھرو آؤٹ کینیڈا کچھ یو ایس اے سے بھی ہمارے پاس اسٹوڈینٹس ہیں, تو وہ تو آپ اپنے گھر سے ہر سنڈے یا سیٹرڈے, ہمارے ساتھ ڈپینڈ کرتا ہے کہ ایج گروپ کیا ہے, کچھ کلاسز سیٹرڈیز ہوتی ہیں, کچھ سنڈیز کو ہوتی ہیں.
4: بالکل ٹھیک.
5: سو آپ کا جو بھی سوال ہے ہم سے رابطہ کیجیے, ان شاء اللہ آئی وڈ لو ٹو ایڈریس آل یور کوئسچنز کنسرنز اینڈ پرووائڈ یو وٹ ایور یو ایز اے فیملی ان شاء اللہ یو لوکنگ فار. اگین مائی کانٹیکٹ نمبر از 416-953-3984, اور ہماری ویب سائٹ ہے SILC.CA. مور دین ویلکم ٹو وزٹ ویب سائٹ. ہمارا فیس بک پیج بھی اسی نام سے ہے. اگر کوئی انفارمیشن چاہیے پلیز فیل فری ٹو کانٹیکٹ اس اینی ٹائم.
4: اور نمبر ٹو کال از اگین آپ سن لیں 416-953-3984, 416-953-3984, SILC.CA ان کی ویب سائٹ ہے, اور SILC.school@gmail.com ان کا ای میل ایڈریس بھی ہے, اس پہ بھی آپ رابطہ کر سکتے ہیں. طارق بھائی تھینک یو ویری مچ, بہت شکریہ, پھر ان شاء اللہ اگلے پروگرام سے رابطہ کریں.
5: بہت شکریہ.
4: وعلیکم السلام. 416-953-3984 پہ آپ کال کر کے انفارمیشن لے سکتے ہیں. 416-953-3984 ریڈیو پاکستان ٹورنٹو سی ایم آر 101.3 FM. آپ صلی اللہ علیہ وآلہ وسلم کو دیگر انبیاء پر جو امتیاز حاصل ہے اس کا مفہوم یہ ہے کہ دیگر انبیاء اور مرسلین کی نبوت صرف امتیوں کے لیے تھی, جبکہ آقا یہ دو جہاں صلی اللہ علیہ وآلہ وسلم کے بھی نبی ہیں. آقا جو ہیں وہ دو جہان کے جو نبی ہیں ان کے نبی ہیں. حقیقت یہ کہ دیگر انبیاء کو بھی نبوت تب ملی جب وہ آپ صلی اللہ علیہ وآلہ وسلم کی نبوت پر ایمان لائے, اور قرآن مجید کی آیت اس کی شاہد ہے. اور یاد کرو جب اللہ نے پیغمبروں سے ان کا عہد لیا جو میں تم کو کتاب اور حکمت دوں, پھر تشریف لائے تمہارے پاس وہ رسول کہ تمہاری کتابوں کی تصدیق فرمائیں, تو تم ضرور ان پر ایمان لانا اور ضرور اس کی مدد کرنا. صحابہ نے عرض کی, اے اللہ کے رسول صلی اللہ علیہ وسلم, آپ کو نبوت کب ملی؟ فرمایا, اس وقت جب آدم علیہ السلام ابھی روح اور جسد کے درمیان تھے. آپ صلی اللہ علیہ وسلم کی یہ نبوت دیگر انبیاء علیہ السلام کے ارواح پر پیش کی گئی, اور سب نے آپ صلی اللہ علیہ وسلم کی روح مبارک کی معرفت حاصل کی, اور اس کے وسیلے سے ان کو مرتبہ نبوت عطا ہوا, اور وہ حضور اکرم صلی اللہ علیہ وسلم کے نبوت سے فیض یاب ہوئے. آپ صلی اللہ علیہ وسلم پر لاکھوں کروڑوں درود و سلام.

0: ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم اسٹوڈیوز میں رابطے کے نمبر 416-593-0003. ہماری یہ نشریات آپ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ بھی لائیو دیکھ سکتے ہیں. 7:30 ہمارے اسٹوڈیوز کی گھڑیوں کا وقت ہے اور یہ وقت ہے آپ کو لے چلنے کا نیوز کی طرف, جو آپ کے لیے پیش کریں جناب زبیر الدین صاحب.
1: پیش خدمت ہیں آج کی اہم خبریں. امریکی صدر ڈونلڈ ٹرمپ کی جانب سے کینیڈا کی مصنوعات پر 50% ٹیرف کے اعلان کے بعد کینیڈا نے بھی امریکی مصنوعات پر 28 بلین ڈالر ٹیرف کے نفاذ کا اعلان کر دیا, جس کا اطلاق 8 ستمبر سے ہوگا. ساتھ ہی حکومت نے کینیڈین ورکرز اور بزنسز کے لیے 7.5 بلین ڈالرز کے امدادی پیکج کا بھی اعلان کیا ہے. ادھر روسی وزارت خارجہ کا کہنا ہے کہ ان کا ملک ممکنہ طور پر مغربی پابندیوں کا سامنا کرنے والے دوست ممالک کے ساتھ تعاون کے لیے کرپٹو کرنسی کا استعمال کر سکتا ہے. اس سے پہلے چین کی وزارت خارجہ کا کہنا تھا کہ چین خطے کی صورتحال پر گہری نظر رکھے ہوئے ہے اور اپنے مفادات کے تحفظ کے لیے ضروری اقدامات کرے گا. ادھر امریکی وزیر دفاع پیٹ ہیکسٹھ کا کہنا ہے کہ ایران کے خلاف حملے بند نہیں کیے اور ضرورت پڑی تو مسلح کارروائیاں کی جائیں گی. ان کا کہنا تھا کہ ایران کے پاس واحد راستہ یہ ہے کہ وہ مذاکرات کی میز پر آئے. ادھر امریکی صدر ڈونلڈ ٹرمپ کا کہنا ہے کہ آبنۂ ہرمز کے بین الاقوامی پانیوں میں موجود تمام بارودی سرنگیں یا تو ہٹا دی گئی ہیں یا انہیں دھماکے سے تباہ کر دیا گیا ہے. پاکستان کے وزیر داخلہ محسن نقوی نے کہا ہے کہ ان کی اور فیلڈ مارشل عاصم منیر کی ایران کے صدر مسعود پزشکیان کے ساتھ ملاقات انتہائی مثبت اور نتیجہ خیز رہی ہے. ادھر ایران کی تسنیم نیوز ایجنسی نے دعویٰ کیا ہے کہ پاکستانی فوج کے سربراہ عاصم منیر اپنے ساتھ امریکہ کی جانب سے کوئی دھمکی آمیز یا اس نوعیت کا کوئی پیغام نہیں لائے تھے, بلکہ وہ مذاکرات کی راہ ہموار کرنے اور امریکی فریق تک ایران کی شرائط اور موقف پہنچانے کے خواہاں تھے. دوسری جانب ایران کا دورہ کرنے والے عمانی وزیر خارجہ بدر ابو سعید نے کہا ہے کہ مجھے امید ہے کہ ہم جلد ہی آبنۂ ہرمز کے لیے ایک عارضی راہداری کے قیام اور جہاز رانی کے تحفظ کی بحالی کے لیے عملی اقدامات کا اعلان کر دیں گے. سابق وزیر اعظم عمران خان کے صاحبزادے سلیمان خان نے کہا ہے کہ انہیں اپنے والد سے ملے کئی برس گزر چکے ہیں, جبکہ گزشتہ 6 ماہ سے ان کی فون پر بھی بات نہیں ہوئی. انہوں نے الزام عائد کیا کہ ہمارے والد جن حالات سے گزر رہے ہیں یہ انسانی حقوق کے خلاف ورزی ہے. ادھر اڈیالہ جیل میں عمران خان سے ان کی بہن نورین نیازی کی ملاقات کروا دی گئی, جو تقریباً 40 منٹ تک جاری رہی. ادھر عمران خان کی بہن عظمیٰ خان کی جانب سے دائر توہین عدالت کی درخواست 16 ستمبر کو مرکزی کیس کے ساتھ سماعت کے لیے مقرر کر دی گئی. ادھر وزیر اعظم شہباز شریف کے مشیر رانا ثناء اللہ نے کہا ہے کہ توہین عدالت تو تب ہوتی اگر عمران خان کو ہسپتال منتقل نہ کیا جاتا. جمعیت علماء اسلام کے سربراہ مولانا فضل الرحمان نے کہا ہے کہ صوبوں کو توڑنے کے بجائے وہاں کے عوام کے حقوق کا تحفظ کیا جائے. انہوں نے کہا کہ قوم سیاسی جماعتوں اور مذہبی جماعتوں کو تقسیم کرنے کی پالیسی ملکی مفاد میں نہیں ہے. اور آج رات سے گیس کی قیمت میں 2 سینٹ فی لیٹر کمی ہو جانے کا امکان. اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں. اجازت دیجیے, اللہ حافظ.
0: خبریں زبیر الدین صاحب کے لیے پیش کر رہے تھے, اسٹوڈیوز میں رابطہ کے نمبر 416-593-0003. امریکہ کی سی آئی کے سربراہ جان ریڈکلف نے اچانک روس کا دورہ کیا ہے, اور اس کے بعد جو روسی میڈیا ہے وہ اب یہ رپورٹ کر رہا ہے کہ امریکہ اور ایران نے نئی جنگ بندی پر اتفاق کر لیا ہے. آبنۂ ہرمز سے آزادانہ نیویگیشن بھی ان میں شامل ہے, اور سرکاری طور پر جنگ بندی کا اعلان چند روز میں متوقع ہے. مذاکرات اور تکنیکی میٹنگز اس کے بعد ہوں گی. جون کے وسط میں دونوں فریقوں نے اسلام آباد مفاہمتی یاداشت پر دستخط کیے تھے, جس کی بنیاد پر امن معاہدہ طے پایا جانا تھا, لیکن 1 ماہ سے بھی کم عرصے میں دوبارہ کشیدگی کا آغاز ہو گیا تھا. اور پچھلے چند ہفتوں میں امریکہ اور ایران کے درمیان نئی جنگ بندی کے لیے سالسوں کے ذریعے کسی ڈیل پر پہنچنے کی کوشش کی جاتی رہی ہے. امریکہ کے صدر نے ایران کے خلاف معاشی جنگ کا بھی اعلان کیا تھا, اور دنیا کو خبردار کیا تھا کہ ایران کا معاشی گھیرا تنگ کرنے میں امریکہ کا ساتھ نہ دینے والے ممالک کے خلاف بھی کارروائی کی جائے گی. صدر ٹرمپ کے اس اقدام کو ایران نے جنگ میں اعتراف شکست تسلیم کرنے کے مترادف قرار دیا تھا, اور ایرانی وزیر خارجہ عباس راکشی نے کہا تھا کہ امریکہ اب جنگ سے دنیا کی توجہ ہٹانے کی کوشش کر رہا ہے تاکہ داخلی بحران سے بچ سکے. تاہم اس اقدام سے امریکہ کو پہلے سے بھی بڑی شکست ہوگی. اور کل ہی ہمارے فیلڈ مارشل عاصم منیر صاحب نے بھی ایران کا ایک اہم دورہ کیا ہے, جسے ایرانی میڈیا اور انٹرنیشنل میڈیا میں خاصی جو ہے اس کی کوریج کی جا رہی ہے. 416-593-0003 کمرشل بریک لیں گے, پروگرام میں واپس آتے ہیں, اسٹے ٹیون.
2: آپ سن رہے ہیں ریڈیو پاکستان ٹورانٹو, آواز کا سفر دل سے دل تک.
3: کر اگر آپ کا کار ایکسیڈنٹ ہو گیا اور آپ قانونی مدد لینا چاہتے ہیں تو نہ صرف ہم آپ کے حق کا جائز زیادہ سے زیادہ پیسہ لے کر دلواتے ہیں بلکہ اپنی فیس بھی آپ کا کلیم دلوانے کے بعد ہی لیتے ہیں. اور میں آپ کی اپنی انجم قریشی آپ کی اپنی زبان بولتی ہوں اور ہمارے پرسنل انجری لوئرز کی ٹیم آپ کے کلیم کو پروفیشنلی ہینڈل کرتے ہیں. اور اگر اپنے کلیم کے سلسلے میں آپ ہمارے لوئر کے ساتھ میٹنگ کرنا چاہتے ہیں تو ہماری کنسلٹنسی بالکل فری ہے. آج ہی مجھے کال کریں. آپ کے کار ایکسیڈنٹ کیس میں آپ کا انفارمیشن لینا آپ کا حق ہے. 416-570-0157.
4: کینیڈا میں آئے ہر خاندان کا خواب ہوتا ہے کہ ان کا ایک اپنا پیارا سا گھر ہو یا کاروبار ہو, لیکن مارٹگیج کے بڑھتے ریٹس اور گھروں کی بڑھتی قیمتیں اگر آپ کے خواب کو پورا نہیں ہونے دے رہی تو رائل فائنانشل گروپ کے شیراز حسین سے رابطہ کیجیے. شیراز حسین اور ان کی ٹیم 100 سے زائد لینڈرز کے ساتھ کام کرتے ہیں. ان کی انتہائی پروفیشنل ٹیم اپنی سروسز میں ایکسپرٹ ہیں. مارٹگیج چاہے گھر کی ہو یا کمرشل, انڈسٹریل, پرائیویٹ, یا آپ کو چاہیے اکویٹی لائن آف لون, پرسنل لون یا بزنس لون, 100% گارنٹیڈ اپروول. کال شیراز حسین 647-271-4147, 647-271-4147. برائڈ آف مسساگا باربیکیو ٹونائٹ ریسٹورینٹ, 35 ڈنڈا سٹریٹ ویسٹ, ہائی وے 10 اور ڈنڈا کے انٹرسیکشن مسساگا میں. باربیکیو کا اصلی مزہ باربیکیو ٹونائٹ پر. چرگا, لاہوری فش, چپلی کباب, کڑاہی گوشت, چکن تکا مسالہ, چکن بریانی, سیخ کباب, رشمی کباب, چکن بوٹی, چکن تکا, بہاری کباب, لیمب چاپس, افغانی تکا, نہاری اور بہت کچھ. خوبصورت کشادہ پیٹیو باربیکیو ٹونائٹ ریسٹورینٹ, 905-268-0088. اٹس 905-268-0088, ہائی وے 10 اور ڈنڈاس کے انٹرسیکشن مسساگا.
5: اگر اردو سے محبت ہے تو یہ شام آپ کے لیے ہے. دس سپٹمبر ٹورنٹو ول گیدر فار این ایوننگ ویئر اردو ٹیکس سینٹر اسٹیج. شاعری, سنگیت, ڈانس, وائسز فرام ہندوستان اینڈ کینیڈا کم ٹوگیدر فار شامی ریختہ, این انٹیمیٹ محفل سیلیبریٹنگ اے لینگویج دیٹ ہیز مووڈ ہارٹس فار جنریشنز. 19 سپٹمبر, لیونگ آرٹس سینٹر مسساگا. بک یور ٹکٹس آن ٹکٹ ماسٹر.
4: ڈاکٹر فیاض احمد قریشی اینڈ ایسوسیٹس اب مسساگا کے بعد سکاربرو میں 2155 لارنس ایونیو ایسٹ, لارنس اور برسٹ ماؤنٹ کا انٹرسیکشن. 416-757-9999. دانتوں کی کوئی بھی بیماری ہو آپ اعتماد کے ساتھ ڈاکٹر فیاض احمد قریشی اور ان کی تجربہ کار ٹیم کی پروفیشنل سروسز کا فائدہ اٹھائیے. تمام انشورنس پلان ایکسپٹ کرتے ہیں. انشورنس نہ رکھنے والوں کے لیے اسپیشل ڈسکاؤنٹ. روٹ کینال ٹریٹمنٹ اور ری ٹریٹمنٹ کے اسپیشلسٹ ہیں. مسساگا لوکیشن 1110 بلور اسٹریٹ ایسٹ, بلور اور ڈکسی کے انٹرسیکشن. 905-232-5678.
6: اگر آپ اپنے فرینڈز اور فیملی کو کینیڈا بلانا چاہتے ہیں تو شہباز اکبر ان کی انتہائی پروفیشنل ٹیم آپ کو مکمل کنسلٹنسی فراہم کریں گے. اگر آپ ریفیوجی کلیم کرنا چاہتے ہیں یا امیگریشن ریفیوجی بورڈ میں کسی بھی قسم کے اپیل کرنا چاہتے ہیں, بزنس امیگریشن اپلائی کرنا ہو, اسکلڈ ورکر کلاس ہو, کینیڈین ایکسپیرینس کلاس, اسٹوڈنٹ ویزا یا سپر ویزا اپلائی کرنا چاہتے ہوں یا پھر فیملی اسپانسرشپ, تو ہماری ایکسپرٹ ٹیم آپ کی مکمل رہنمائی کرے گی. دو لوکیشن سے آپ کو سرو کرتے ہیں, ایسٹ میں مارکم اینڈ شیپرڈ, ویسٹ میں ہائی وے 10 اور اسٹیلس کا انٹرسیکشن. ابھی رابطہ کیجیے 416-855-9464. شہباز اکبر صاحب کے رابطے کے نمبر 416-855-9464. گرین اسٹار امیگریشن. بٹ کڑاہی کی پکرنگ لوکیشن میں آپ کے لیے حلوہ پوری کا اسپیشل ناشتہ, ایسا ذائقہ جو آپ نے پہلے کبھی چکھا ہی نہ ہو. صبح 11 بجے سے آپ کے لیے اوپن. اس کے علاوہ بٹ کڑاہی کی روایتی کڑاہی, بیف پائے, نہاری, کھوئے والے چنے, اسموکی کیما, بٹر اور سیسمی نان, لسی اور بے شمار آئٹمس. کیٹرنگ کے لیے اسمال اور لارج ٹریز اویلیبل ہیں. ریسٹورینٹ کے ساتھ 150 لوگوں تک کی پارٹی کے لیے بینکٹ ہال, جس میں مہندی, برتھ ڈے, ویڈنگ, فیملی یا کارپوریٹ ایونٹس ارینج کیے جا سکتے ہیں. بکنگ کے لیے ابھی کال کر لیں بٹ کڑاہی, 820 کنگسٹن روڈ, پکرنگ. 905-839-0002.
7: یاد رکھیں, اگر آپ کسی بھی کرمنل افنس میں چارج ہو گئے ہیں یا آپ کو کوئی بھی فیملی لا کا مسئلہ ہے, جیسے کہ پراپرٹی ڈیویژن, اسپاؤزل سپورٹ, چائلڈ کسٹڈی اینڈ ایکسس, یا آپ کا کوئی سول لٹیگیشن کا معاملہ ہے, کمیونٹی کے جانے پہچانے اور تجربہ کار لائر طاہر مجید سے رابطہ کیجیے. 647-838-4773. قانونی معاملات کے لیے ان سے رابطے کیجیے جو قانون کو مکمل طور پر جانتے ہیں. فار آل یور لیگل میٹرز کال طاہر مجید, 647-838-4773.
8: بہت خوشبو آ رہی ہے کھانے میں, ایسا لگ رہا ہے جیسے گھر کے پیسے ہوئے مسالوں سے بنا ہو. ارے خوشبو کیسی نہیں ہوگی, یہ ہانڈی کے مسالوں کا کمال ہے جو چن چن کے اکٹھے کیے گئے ہیں خاص ہمارے لیے, تاکہ یہ لذت اور سواد ہمیں مل سکے.
9: ہانڈی مسالے, بالکل گھر جیسا سواد.
10: فار ہول سیل انکوائری کال 416-746-5550, 746-5550.
4: اپنے خوش کے لمحات को यादगार बनाएं। आइकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए 3 खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ 6887 डिक्सी रोड मिसिसागा। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 4374252500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600।
11: टोरंटो तैयार हो जाओ, सबसे ज्यादा इंतजार करने वाली फैमिली एंटरटेनमेंट नाइट इनाम घर कनाडा 11 सितंबर को, जिसमें होगी आपकी मुलाकात पाकिस्तानी सुपरस्टार जुनैद खान से। टिकट सिर्फ $50, VIP टिकट $75, जिसमें शामिल है फोटो सेशन। बुकिंग के लिए अभी कॉल कीजिए 416-710-6777। ई ट्रांसफर inamgharcanada@gmail.com।
0: इनाम कनाडा का सबसे बड़ा रियलिटी शो एक बार फिर होने जा रहा है 11 सितंबर को ओताक बैंक्वेट हॉल में सागा में, और पाकिस्तान के सुपरस्टार केस नंबर 9 के हीरो जुनैद खान इसमें खास मेहमान होंगे। और इस वक्त स्टूडियोज में हमारे मेहमान हैं जनाब शम्स रहमान साहब। खुश आमदीद कहेंगे शम्स भाई, अस्सलाम वालेकुम।
12: जी वालेकुम अस्सलाम, थैंक यू।
0: जुनैद साहब पहले भी एक दफा आपके पास आए थे, बड़ा जबरदस्त उन्होंने परफॉर्म भी किया था, और अभी पिछले दिनों बात भी हो रही थी, और इस दफा वो आ भी रहे हैं। अब तो बहुत बिजी हैं, वक्त निकाल के आ रहे हैं, थोड़ा सा बताइएगा इस शो के हवाले से।
12: जी बिल्कुल ऐसा ही है भट्टी साहब, ये पहले जब हो के गए तो उस वक्त तो एक आध ड्रामे में मेन कैरेक्टर था, अब तो इस वक्त इनके 4 चल रहे हैं ड्रामे करंटली जिसमें लीड रोल कर रहे हैं। तो हमें लोगों ने कहा कि जी उनको दोबारा बुलाएं,
0: सही हो।
12: तो हमने उनको कांटेक्ट किया एंड ही वाज काइंड इनफ, उन्होंने एक्सेप्ट कर लिया और हमारे लिए खुसूसी तौर से आ रहे हैं कनाडा।
0: ठीक है, अच्छा अब थोड़ा डिफरेंट प्रोग्राम होगा, जाहिर इनकी वजह से लोग जी, भी ज्यादा हैं। ओताक बैंक्वेट हॉल में ही हो रहा है, और क्या कुछ इसमें प्रेजेंट कैसे करेंगे इसको?
12: जी बिल्कुल, मोस्ट ऑफ जो प्रोग्राम का हिस्सा है, जो लोगों को पसंद है, जो चीजें जैसे क्विज शो बड़ा पॉपुलर है हमारा, लोग उसमें एंजॉय करते हैं, क्वेश्चन आंसर्स होते हैं और फिर गिफ्ट मिलते हैं, और क्वेश्चन आंसर्स भी आपको पता है आसान होते हैं। हम चाहते हैं कि लोग जीतें और स्टेज पे आए और उनकी पिक्चर बने, तो ये सेगमेंट लोग बहुत लाइक करते हैं। इसके अलावा एक आध हमारी कोई फैमिली गेम होती है, जैसे हम 2-3 फैमिलीज को स्टेज पे बुला के उनका कोई कंपटीशन कराते हैं, हम इन्वॉल्व करते हैं जितनी ऑडियंस बैठी होती है, सबको हम इन्वॉल्व करते हैं।
0: सही।
12: तो एक वो हमारा गेम का सेगमेंट होता है, फिर हमारा एक फैशन शो होता है। इस दफा की जो थीम है वो फ्लोरल ड्रेस है, तो खवातीन फ्लोरल ड्रेस पहन के आएंगी, फिर उनका एक छोटा सा कॉम्पिटिशन रखा है, और ओताक बैंक्वेट हॉल का डिनर है,
0: जबरदस्त।
12: और उनके डिनर की क्या बात है, लोगों को एक एक डिश उनकी पसंद आती है।
0: ठीक।
12: और फिर फाइनली इसमें आ जाता है जुनैद खान का रोल, वो आएंगे, उनसे हम मजे मजे के क्वेश्चंस पूछेंगे और उनका एक समझ लें कि Q&A सेशन होगा उनके साथ। इसके अलावा खास चीज ये कि अगर आप VIP टिकट लेते हैं,
0: ओके,
12: आम टिकट शो के लिए आप आ रहे हैं, 4-5 घंटे का हमारा शो होता है कम से कम, उसकी $50 टिकट है, जिसमें डिनर शामिल है, इनामात भी शामिल है।
0: ठीक हो गया।
12: फिर अगर 75 का जो लेते हैं, एक तो उनको VIP सीटिंग मिलेगी जो कि स्टेज के करीब होती है,
0: ठीक है,
12: और दूसरा उनके लिए हम एक अलग सेशन रख रहे हैं जो इस शो से एक दिन पहले होगा।
0: अच्छा, मीट एंड ग्रीट है।
12: मीट एंड ग्रीट है, और वो बड़ा एक्सक्लूसिव है, उसका हम वेन्यू भी छुपा के रख रहे हैं।
0: सही है।
12: कि बिल्कुल सिर्फ वो लोग एंजॉय करें जो VIP टिकट लेंगे।
0: उसका $75,
12: उसका 75 टिकट है, अलग से उसका नहीं है, इस 75 में दोनों,
0: मतलब
12: एक टिकट में दो मजे,
0: मीट एंड ग्रीट भी है और उस दिन जो प्रेजेंटेशन है वो भी है, और
12: एग्जैक्टली, और जो सेल्फी लेंगे जुनैद खान के साथ वो भी इसमें इंक्लूडेड
0: है, मतलब पिक्चर अपॉर्चुनिटी भी है।
12: तो अगर आप $50 का टिकट लेते हैं तो फ्राइडे का जो ओताक में शो है वो, और अगर 75 का लेते हैं तो फ्राइडे का ओताक का शो भी, एक दूसरा वेन्यू है जो हम एक दिन पहले अनाउंस करेंगे, उसमें भी आप आ सकेंगे और तस्वीर बना सकेंगे।
0: नाज़रीन इकराम, नंबर आप नोट कर लें, आपको नजर भी आ रहा होगा 416-710-6777, 416-710-6777। डिनर प्रोग्राम तो होगा, इंटरटेनमेंट तो होगी, 3-4 घंटे का प्रोग्राम है, वो तो फ्राइडे 11 सितंबर को होगा ही, लेकिन उससे एक दिन पहले मीट एंड ग्रीट है जिसमें आप जुनैद खान साहब से मिल भी सकेंगे, पिक्चर अपॉर्चुनिटी भी होगी, सेल्फी भी ले सकते हैं, और उसमें प्रोग्राम भी शामिल है, यानी $25 एक्स्ट्रा दे के मीट एंड ग्रीट में भी आप शामिल हो जाइए और साथ प्रोग्राम में जो है उसको भी आप एंजॉय कीजिए। अच्छा, कितने बजे शुरू होगा प्रोग्राम और कब तक जारी रहेगा?
12: हमारा प्रोग्राम वैसे तो हम 6 वहाँ पे 6 PM पे अवेलेबल होंगे और एपिटाइजर आई थिंक 7 बजे एपिटाइजर शुरू हो जाएगा।
13: सही है।
12: तो आप 7 बजे से लेके मिड नाइट तक इस शो को एंजॉय कर सकते हैं,
13: मतलब 9:30 तक डिनर शुरू हो जाता है उससे पहले, क्योंकि दरमियान में डिनर से पहले भी परफॉर्मेंस है, डिनर के बाद भी
12: है।
13: सही, इसलिए दोनों कर सकते हैं। ठीक,
12: इसके अलावा इस दफा इसके शो में एक बॉलीवुड की टीम ने हमें अप्रोच किया, उन्होंने कि हम आपके शो में इनाम घर में परफॉर्म करना चाहते हैं, तो उनको भी हम मौका देंगे, तो एक बॉलीवुड की परफॉर्मेंस भी है उसमें।
13: और बाकी शौकिया गाने वाले तो होते ही हैं,
12: वो तो चलता है जी, शौकिया गाने वालों को देखे एक स्टेज देना है सबको, लोगों को स्टेज चाहिए, तो खाने के वक्फे के दौरान हमारे जो नए सिंगर्स होते हैं हम उनको मौका देते हैं।
13: और इनाम तो इनाम घर है, तो इनाम तो मिलते रेगुलरली चलते रहते हैं। चले, विश यू वेरी गुड लक जी। शम्स साहब बहुत शुक्रिया आपका, और उम्मीद है कि पिछले प्रोग्रामों की तरह ये भी शानदार प्रोग्राम
12: इंशाल्लाह।
13: शम्स रहमान साहब हमारे साथ मौजूद थे, नंबर आप नोट कर लें 416-710-6777। 11 सितंबर को ये प्रोग्राम होने जा रहा है उताक बैंक्वेट हॉल में, $50 की टिकट है और मीट एंड ग्रीट की टिकट $75 है। 11 सितंबर से एक दिन पहले वो अलग से प्रोग्राम होगा जिसमें आप जुनैद खान साहब से मिल भी सकेंगे, पिक्चर्स भी खींच सकेंगे और अगले दिन प्रोग्राम में शिरकत भी कर सकेंगे। नंबर नोट कीजिए 416-710-6777।
0: पाकिस्तान टोरंटो सीएमआर 101.3 FM, 416-710-6777 पे आप अभी रब्ता कर लीजिए। अजनब बानी पीटीआई इमरान खान साहब के निजी हॉस्पिटल मुंतकली के मामले में उनकी बहन उज़्मा खान की तौहीन अदालत की दरख्वास्त 16 सितंबर के लिए मुकर्रर की गई है। सुप्रीम कोर्ट ने 14 सितंबर से शुरू होने वाले अदालती हफ्ते का रोस्टम भी जारी किया है। 16 सितंबर के रोस्टम में बेंच नंबर 5 जस्टिस शाहिद वहीद, जस्टिस नईम अख्तर अफगान और जस्टिस इश्तियाक इब्राहिम पर मुश्तमिल है। ये इतलात सामने आ रही थी कि पाकिस्तान तहरीक इंसाफ ने तौहीन अदालत की दरख्वास्त दायर की है। सुप्रीम कोर्ट में दरखास्त अजीज भंडारी और सलमान अकरम राजा की तरफ से दायर की गई थी। इसमें सुप्रीम कोर्ट के 18 अगस्त के हुक्म की मुबैना खिलाफ वर्जी पर तौहीन अदालत की कार्रवाई की इस्तदा की गई थी। बाद में सुप्रीम कोर्ट ने बानी पीटीआई की बहन की तौहीन अदालत की दरखास्त को नंबर अलॉट किया है और नंबर अब कहते से पहले 94 इस किस्म की दरखास्तें मौजूद हैं। तो कोर्ट की तरफ से जो है मेरे ख्याल में कोई जो इनका ख्याल था पीटीआई के फौरी तौर पर इस पर कोई शायद एक्शन होगा, वो शायद एक्शन नहीं हो रहा है और हुकूमत का कहना है कि हमने तो तौहीन अदालत की नहीं है, जो कहा था वो कर दिया। तो चलिए देखते हैं 16 सितंबर, ये मामला जो बहुत ज्यादा हाइप पे था वो शायद अब 16 सितंबर तक थोड़ा सा बैक पे चल जाएगा। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 FM।